103.5 MHz लगायत न्यूजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 110.2 MHz हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ र समय यसबेला दिउँसोको 2:30 भइरहेछ र अपराह्न 4 बजेसम्म हामी रहनेछौ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथम सुनाउन लागि रहेछौ उत्तम मणि बमजनको स्वर अनि उनैको संगीत अनि शब्द रचनामा यो प्रथम प्रस्तुति।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौँ आकाशवाणीको नेपाली समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो पैक्स सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको आज देशभरि आशुरा ए मुहरम मनाइँदैछ। अनि फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी खेलमा प्याराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभयो। उहाँले लागू औषधको खतराले राष्ट्रिय सुरक्षा, सामाजिक स्थिरता, आर्थिक हित र युवा र देशको भविष्यलाई खतरामा पार्ने बताउनुभयो। श्री शाहले आध्यात्मिक नेताहरू, युवाहरू र अभिभावकहरूलाई यो लडाई जित्न साझा मञ्चमा एकताबद्ध हुन आग्रह गर्नुभयो। श्री शाहले नयाँ दिल्लीमा नार्को कोअर्डिनेसन सेन्टरको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो।
2: पहला स्तम्भ है एनफोर्समेंट इंटेलिजेंस और ऑपरेशंस। इसका उद्देश्य पूरे नेटवर्क पर लक्षित इंटेलिजेंस लीड कार्रवाई करें और उनके नेटवर्क को नष्ट कर दें। दूसरा है प्रीकर्सर्स एवं

0: योगदान पुर्याइरहेको बताउनुभयो। उपराष्ट्रपतिले सबैलाई जागरूकता फैलाउन लतमुक्त प्रयासमा संलग्नहरूलाई समर्थन गर्न र युवाहरूलाई लागू पदार्थ भन्दा आशा, स्वास्थ्य र उद्देश्य छनौट गर्न प्रेरित गर्न एकजुट हुन आग्रह गर्नुभयो। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा दर्ता गरिएको पहिलो एफआईआरमा आठजना नामित अभियुक्तहरूलाई पक्राउ गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विशेष जाँच दल एसआईटीको सिफारिशपछि श्रीराम जन्मभूमि पुलिस थानामा यो एफआईआर दर्ता गरिएको थियो। ट्रस्ट सदस्य कृष्णमोहनले उजुरी दर्ता गर्नुभएको थियो। एसआईटीले मंगलबार सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसपछि हिजो मुद्दा दर्ता गरिएको थियो। ट्रस्टले प्राप्त भेटी र दानको सम्बन्धमा चोरीको आरोप लागेपछि यो कुरा प्रकाशमा आएको थियो। ट्रस्टको अनुरोधमा मुख्यमन्त्रीले यस विषयमा छानबिन गर्न विशेष जाँच दल गठन गर्नु भएको थियो। भारतले किर्गिस्तानको बिस्केकमा आयोजित संघाई सहयोग संगठन एससीओ महिला फोरम 2026 महिला नेतृत्वको विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। आज भर्चुअल माध्यममा सम्बोधन गर्नुहुँदै महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले महिलाहरू विकासका लाभार्थी मात्र नभई 2047 विकसित भारतको सबैभन्दा शक्तिशाली प्रेरक शक्ति पनि भएको बताउनुभयो। आर्थिक विकासमा महिलाको भूमिकालाई उजागर गर्नुहुँदै श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, लगभग 1 करोड महिलाहरू 90 लाख भन्दा बढी स्व सहायता समूहहरूमा संगठित छन्। जसमध्ये 30 करोड भन्दा बढी लखपति दिदी बनेका छन्। उहाँले मिशन शक्ति र मिशन पोषण 2.0 जस्ता योजनाहरूले महिलाको सुरक्षा, हेरचाह र आर्थिक सहभागितालाई बढावा दिइरहेको बताउनुभयो। अन्नपूर्ण देवीले यस क्षेत्रमा महिलाको आर्थिक नेतृत्व र कल्याणलाई अगाडि बढाउन एससीओ साझेदारहरूसँग अनुभवहरू साझा गर्न र सहयोगलाई गहिरो बनाउन देश तत्पर रहेको बताउनुभयो। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारतले 34 अन्य देशहरूसित मिलेर आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउनका लागि अमेरिकाको नेतृत्वको एक पहलमा हस्ताक्षर गरेको छ। अमेरिकाको आर्थिक मामिलाका उपविदेश मन्त्री जेकब हेलबर्गले भन्नुभयो।
1: श्री हेलबर्ग ने कहा कि अमेरिका भारत के साथ अपनी साझेदारी को और गहरा करने के लिए उत्साहित है। उन्होंने द्विपक्षीय संबंधों को 21वीं सदी के सबसे महत्वपूर्ण संबंधों में से एक बताया। श्री हेलबर्ग ने कहा कि भारत के साथ द्विपक्षीय आदान प्रदान के प्रमुख मुद्दों पर चर्चा हुई। इनमें क्वाड और ट्रस्ट पहल शामिल है। शिखर सम्मेलन में भारत का प्रतिनिधित्व इलेक्ट्रॉनिक्स और सूचना प्रौद्योगिकी मंत्रालय के सचिव एस कृष्णन और भारतीय उद्योग के प्रतिनिधियों ने किया। भारतीय प्रतिनिधिमंडल ने उद्योग जगत के नेताओं के साथ सेमीकंडक्टर, आर्टिफिशियल इंटेलिजेंस और लचीली प्रौद्योगिकी आपूर्ति श्रृंखलाओं में सहयोग बढ़ाने पर चर्चा की। समाचार कक्ष से अर्जुन शर्मा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले बमकिम चन्द्र चट्टोपाध्यायलाई एक महान साहित्यकारको रूपमा वर्णन गर्नुभएको छ, जसका कामहरूले पुस्तादेखि भारतीयहरूमा देशभक्ति र सांस्कृतिक गौरवको भावना जगाएको छ। श्री मोदीले वन्दे मातरम मार्फत बमकिम चन्द्र चट्टोपाध्यायले भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्रको लागि प्रेरणाको सबैभन्दा स्थायी स्रोतहरूमध्ये एक प्रदान गर्नुभएको बताउनुभयो। यसै गरी गृहमन्त्रीले आफ्नो अमरकृति आनन्द मठ मार्फत बमकिम चन्द्रले मातृभूमिप्रति समर्पण, बलिदान र राष्ट्रिय चेतनाको सन्देश दिएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्रले आफ्नो लेखन मार्फत अधीनताको युगमा भारतको जनतामा आत्मसम्मान, देशभक्ति र स्वतन्त्रताको चाहना जगाएको बताउनुभयो। आज देशभरि आशुरा ए मोहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको सहादातको सम्झनामा मनाइन्छ। हजरत इमाम हुसैन र उहाँका साथीहरूले सत्य र न्यायको समर्थन गर्न कर्बलामा आफ्नो जीवन बलिदान दिएका थिए। शहीदहरूको सम्झनामा आज ताजिया जुलुस निकालिँदैछ। दिल्लीमा जामा मस्जिद, निजामुद्दीन, ओखला र मेहरौली लगायत विभिन्न क्षेत्रहरूमा जुलुस निकालिँदैछ। कर्बलामा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न

0: मजलिस र अन्य धार्मिक सभाहरू पनि आयोजना गरिँदैछन्। दिल्ली यातायात पुलिसले ताजिया जुलुसहरूको सम्बन्धमा ट्राफिक चेतावनी जारी गरेको छ। यी घटनाहरूलाई ध्यानमा राख्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मोहरमको पर्वमा हजरत इमाम हुसेनको बलिदानको स्मरण गर्नुभएको छ। भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले नवीकरणीय ऊर्जा क्षेत्रमा भारतले विश्वव्यापी रूपमा अग्रणी भूमिका खेलिरहेको बताउनु भएको छ। एक समाचार एजेन्सीसँग कुरा गर्नुहुँदै उहाँले हरित र दिगो विकासको सम्बन्धमा भारत र जर्मनी बीचको साझेदारी सफल भएको उल्लेख गर्नुभयो। उहाँले व्यापार, राजनीतिक र रणनीतिक क्षेत्रमा दुई देशबीचको सहकार्य निरन्तर बलियो हुँदै गएको पनि बताउनुभयो। स्वास्थ्य मन्त्रालयले औषधि नियमहरूमा संशोधनको मस्यौदा जारी गरेको छ। यस अन्तर्गत आयात गरिने औषधिहरूको वैधता अवधि अर्थात् सेल्फ लाइफ आयातको समय सीमा कम्तीमा 12 महिना हुनुपर्ने अनिवार्य गरिएको छ। यद्यपि विद्यमान नियमहरू जैविक र रेडियो फार्मास्युटिकल्स औषधिहरूमा लागू हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आइतबार आकाशवाणीमा मन की बात कार्यक्रमको क्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी म्याचमा पाराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह डीको अर्को म्याचमा टर्कीले संयुक्त राज्य अमेरिकालाई 3-2 पराजित गर्दै आफ्नो प्रतियोगिता अभियान जितका साथ समाप्त गर्यो। समूह एफमा नेदरल्यान्ड्सले ट्युनिसियालाई 3-1 पराजित गर्दै समूहको शीर्ष स्थानमा रह्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लडाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो पैक्सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिस सेल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको छ। अनि आज देशभरि आशुरा ए मुहर्रम मनाइँदैछ। यसका साथै समाचार अहिलेलाई पूरा भयो।
1: समाचारपछि अब हजुरहरू समक्ष राखेर यसो सांगीतिक प्रस्तुति। उत्तम प्रधान नरेन्द्र गुरुङ, बिउला प्रधान अनि अञ्जली प्रधानको समूह स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक अजित विश्व. विषय छ स्टील राष्ट्र निर्माणको रीढ हो. आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी. स्टील तथा भारी उद्योग मन्त्री एचडी कुमार स्वामीले 24 जुन 2026 भन्नुभयो, डिजिटलाइजेसन अब भारतको स्टील उद्योगको लागि दीर्घकालीन दिगोपनको प्रमुख स्तम्भ बाहेक विकल्प होइन. उहाँले विश्वव्यापी रूपमा प्रतिस्पर्धी रहन यस क्षेत्रले नयाँ प्रविधिहरू अप्नाउनु पर्ने कुरामा जोड दिनुभयो. नयाँ दिल्लीको विज्ञान भवनमा स्टील क्षेत्रमा डिजिटलाइजेसन सम्बन्धी चिन्तन शिविर 2026 सम्बोधन गर्दै श्री कुमार स्वामीले भन्नुभयो, स्टील उद्योगको भविष्य केवल उत्पादन क्षमताले मात्र निर्माण गरिने छैन तर एक बुद्धि र डेटा सञ्चालित उत्पादन इको सिस्टम सिर्जना गर्ने क्षमताले निर्धारण गरिनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीको 2047 सम्ममा विकसित भारतको दृष्टिकोणलाई उल्लेख गर्दै केन्द्रीय मन्त्रीले स्टील क्षेत्रलाई भारतको आर्थिक रूपान्तरणको प्रमुख स्तम्भको रूपमा वर्णन गर्नुभयो, जसले पूर्वाधार विकास, निर्माण, नवीकरणीय ऊर्जा, शहरीकरण, यातायात र रक्षा उत्पादनलाई अगाडि बढाउँछ. चिन्तन शिविरमा भारत सरकारका विभिन्न मन्त्रालयद्वारा आयोजित उच्च स्तरीय बहुदिने विचार मन्थन सम्मेलन वा कार्यशाला हो. यसको प्राथमिक उद्देश्य सरकारी अधिकारीहरू, विशेषज्ञहरू र राज्य प्रतिनिधिहरूलाई नीतिहरूको समीक्षा गर्न, कार्यान्वयनमा सुधार गर्न र भविष्यको लागि व्यवहारिक रोडम्याप विकास गर्न एकसाथ ल्याउनु हो. प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी संघीयतालाई प्रवर्धन गर्न र राज्य नीतिहरूलाई राष्ट्रिय लक्ष्यहरूसँग मिलाउन नियमित रूपमा चिन्तन शिविरहरूलाई सम्बोधन गर्नुहुन्छ. उहाँको सम्बोधनहरू मुख्यतया आन्तरिक सुरक्षा, खेलकुद विकास र कुशल शासनमा केन्द्रित छन्. प्रधानमन्त्रीले राज्यहरूलाई मौन सोच त्याग्न, स्रोतहरू बाँड्न र सीमापार र साइबर खतराहरूसँग लड्न सहकार्य गर्न आग्रह गर्नु भएको छ. उहाँले प्रविधिमा आधारित पुलिसको वकालत गर्नुभएको छ र पुलिस बलको आधुनिकीकरणमा जोड दिनुभएको छ. उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र लागू पदार्थको तस्करी जस्ता नयाँ प्रकारका अपराधहरूसँग लड्न फौजदारी न्याय प्रणालीमा सूचना प्रविधिको निर्बाध एकीकरणको लागि पनि आह्वान गर्नुभएको छ. चिन्तन शिविरहरूले सरकारी विभागहरूबीच समन्वय, दक्षता र सुशासनलाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन्। स्टील तथा भारी उद्योग मन्त्रीले भन्नुभयो, स्टील राष्ट्रको उत्पादन क्षेत्रको मेरुदण्ड हो. उहाँले धेरै विकसित अर्थतन्त्रहरूमा स्टीलको माग घट्दै गए पनि भारत 2018 देखि विश्वको दोस्रो ठूलो स्टील उत्पादक देश बनेको छ.

0: को बलियो वृद्धि दरलाई प्रकाश पार्दै मन्त्रीले भन्नुभयो, आर्थिक वर्ष 2021-22 देखि कच्चा स्टील उत्पादन लगभग वार्षिक दरले लगभग 8% बढेको छ, जबकि समाप्त स्टीलको खपत वार्षिक रूपमा लगभग 13% बढेको छ, जसले बलियो घरेलु माग र द्रुत औद्योगिकरणलाई प्रतिबिम्बित गर्दछ। श्री कुमार स्वामीले भारतको स्टील उत्पादन क्षमता 2030 सम्ममा 300 मिलियन टन र 2035 सम्ममा 40 करोड टन पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य दोहोर्याउनुभयो। यद्यपि उहाँले चेतावनी दिनुभयो, यी लक्ष्यहरू प्राप्त गर्न उद्योगले कच्चा पदार्थ सुरक्षा, सञ्चालन दक्षता, डिकार्बोनाइजेसन, आधुनिकीकरण र निर्यात प्रतिस्पर्धात्मकतासँग सम्बन्धित चुनौतीहरूलाई एकै साथ सम्बोधन गर्नुपर्छ। प्रविधिको रूपान्तरणकारी सम्भावनालाई जोड दिँदै मन्त्रीले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, औद्योगिक इन्टरनेट अफ थिङ्स, डिजिटल जुम्लिया, रोबोटिक्स र उन्नत डेटा विश्लेषणले विश्वव्यापी रूपमा स्टील निर्माणलाई रूपान्तरण गरिरहेको र भारतमा ठूलो मात्रामा अप्नाउनु पर्ने बताउनुभयो। स्टील तथा भारी उद्योग मन्त्रीले डिजिटलाइजेसन र स्वचालनले उत्पादकत्वमा उल्लेखनीय सुधार गर्न, ऊर्जा खपतलाई अनुकूलन गर्न, सञ्चालन लागत घटाउन र उपकरण विफलताहरू हुनुभन्दा पहिले नै पत्ता लगाउन सक्ने, भविष्यवाणी गर्ने, मर्मत प्रणालीहरू लागू गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, यस्ता उपायहरूले अनियोजित डाउन टाइम घटाउने, मानव त्रुटि घटाउने र कार्यस्थल सुरक्षा सुधार गर्नेछन्। चिन्तन शिविरमा एआई आधारित खानी समाधान, स्टील प्लान्टहरूको डिजिटल रूपान्तरण, पीएम गति शक्ति, उद्योग 4.0 अनुग्रहहरू र मानवपन चिन्तन शिविरमा एआई आधारित खानी समाधान, स्टील प्लान्टहरूको डिजिटल रूपान्तरण, पीएम गति शक्ति, उद्योग 4.0 अनुप्रयोगहरू र मापन योग्य व्यावसायिक प्रभाव प्रदर्शन गर्ने केस स्टडीहरूमा विषयवस्तु आधारित सत्रहरू प्रस्तुत गरिएको थियो। यस क्षेत्रमा प्राविधिक रूपान्तरणलाई तीव्र पार्ने उद्देश्यले छलफलमा अग्रणी स्टार्टअपहरू र उद्योग सरोकारवालाहरूले पनि भाग लिए। छलफलहरूमा विश्वास व्यक्त गर्दै श्री कुमार स्वामीले भन्नुभयो, यस फोरमबाट प्राप्त अन्तर्दृष्टिले प्रधानमन्त्रीको आत्मनिर्भर भारत र विकसित भारत 2047 को दृष्टिकोण अनुरूप स्मार्ट हरियाली, अधिक कुशल र विश्वव्यापी रूपमा प्रतिस्पर्धी स्टील उद्योग निर्माण गर्न मद्दत गर्नेछ। उल्लेखनीय रूपमा भारतको रोल गरिएको स्टील निर्यात हालै 6.6 मिलियन टन पुगेको छ, जुन युरोपमा बलियो मागले गर्दा 36% वार्षिक वृद्धि हो।
1: অনুষ্ঠান শুনলেন 711 kHz প্রচার তরঙ্গে এবং নিউজ অন এয়ার অ্যাপে। ঘড়িতে সময় 3:01। আমাদের এই অধিবেশন এখানেই শেষ হল। পরবর্তী অধিবেশন শুরু হবে বিকেল 5টায়। ততক্ষণ শুনতে থাকুন আকাশবাণী বিবিধ ভারতী কেন্দ্রের অনুষ্ঠান 101.4 MHz প্রচার তরঙ্গে।

अनि खरसाङ हो प्रादेशिक समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बंकिमचन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस वर्ष वन्दे मातरमको 150 वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्तरको संग्रहालय निर्माण गरिने घोषणा गर्नुभएको छ। शहरी विकास तथा नगर प्रशासन राज्य मन्त्री अग्निमित्र पलले दुर्गापुर स्थित केन्द्रीय यान्त्रिकी अभियान्त्रिकी अनुसन्धान संस्थानको भ्रमण गर्नुभयो।

0: आज आशुरा ए मोहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। अनि जिटिएका उपमुख्य कार्यपाल राजेश चौहान सहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट विद्रोही बनेका चारजना सभासदहरूले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बंकिमचन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले बंकिमचन्द्र चट्टोपाध्यायलाई एक महान साहित्यकारको रूपमा वर्णन गर्नुभएको छ, जसका कामहरूले पुस्तादेखि भारतीयहरूमा देशभक्ति र सांस्कृतिक गौरवको भावना जगाएको छ। यस वर्षको महत्वलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, वन्दे मातरमको 150 वार्षिकोत्सव भारतले मनाउँदैछ। श्री मोदीले वन्दे मातरम मार्फत बंकिमचन्द्र चट्टोपाध्यायले भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्रको लागि प्रेरणाको सबैभन्दा स्थायी स्रोतहरूमध्ये एक प्रदान गर्नुभएको बताउनुभयो। यसरी नै गृहमन्त्री श्री शाहले आफ्नो अमर कृति आनन्द मठ मार्फत बंकिमचन्द्रले मातृभूमिप्रति समर्पण, बलिदान र राष्ट्रिय चेतनाको सन्देश दिएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले बंकिमचन्द्र चट्टोपाध्यायले आफ्नो लेखन मार्फत अधीनताको युगमा भारतको जनतामा आत्मसम्मान, देशभक्ति र स्वतन्त्रताको चाहना जगाएको बताउनुभयो। पश्चिम बङ्गालमा साहित्यकार बंकिमचन्द्र चट्टोपाध्यायको 188 जन्म जयन्ती मनाइँदैछ। बंकिमचन्द्र चट्टोपाध्यायको जन्म 1838 आजको दिन पश्चिम बङ्गालको उत्तर 24 परगना जिल्ला स्थित नैहाटीको कठलपारामा भएको थियो। उहाँले राष्ट्रिय गीत वन्दे मातरम रचना गर्नुभएको थियो। वन्दे मातरमले स्वतन्त्रता आन्दोलनको क्रममा स्वतन्त्रता सेनानीहरूलाई प्रेरित गरेको थियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस वर्ष वन्दे मातरमको 150 पूरा भएको अवसरमा राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने घोषणा गर्नुभएको छ। कोलकाताको कलेज स्ट्रीटमा साहित्यकार बंकिमचन्द्र चट्टोपाध्यायको 188 जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै श्री अधिकारीले भन्नुभयो, राज्य सरकारले आफ्नो बजेटमा वन्दे मातरमको 150 पूरा भएको सम्झनामा राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने घोषणा गरेको छ।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्यको पूर्व तृणमूल सरकारको कार्यकालमा तुष्टिकरण, भ्रष्टाचार र भाइ भतिजावादका कारण पश्चिम बङ्गाल पछौटे भएको थियो। उहाँले भन्नुभयो, बङ्गालमा अब राष्ट्रवादी सरकार आएको छ र राष्ट्रिय हितसित मिल्दोजुल्दो सबै पहलहरू गरिनेछ। यस अवसरमा मुख्यमन्त्रीले कोलकाताको तारातला क्षेत्रमा निर्माणाधीन गोदाम भत्किएको घटनाको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, दुर्घटनास्थलमा मलबा हटाउने कार्य निर्बाध रूपमा जारी छ र राहत र उद्धार प्रयासहरू युद्ध स्तरमा भइरहेको छ। समाचार कक्षबाट म रोशनी छेत्री।
0: कोलकाताको तारातला B2 ट्रान्सपोर्ट डिपो रोडमा निर्माणाधीन गोदामको छत भत्किँदा मृत्यु हुनेको संख्या 15 पुगेको छ। दुर्घटनाको लगभग 2 दिनपछि राहत र उद्धार कार्य जारी छ। 18 घाइते व्यक्तिहरूलाई हाल SSKM अस्पतालमा भर्ना गरिएको छ। परिवारका सदस्यहरूले आफ्ना प्रियजनहरू अझै पनि भग्नावशेष मुनि फँसेको हुन सक्ने दावी गरिरहेका छन्। उद्धार कार्य को एक भागको रूपमा आज बिहान रेलवे ग्यास काट्ने मेसिनहरू प्रयोग गरेर फलामका बिमहरू काट्ने काम गरिएको थियो। साथै थर्मल राडर प्रयोग गरेर भग्नावशेष मुनि फँसेका मानिसहरूलाई खोज्ने प्रयास भइरहेको छ। प्रशासनले सबै सम्भावित स्थानहरूको पूर्ण खोजी नभएसम्म राहत तथा उद्धार कार्य जारी रहने बताएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। शहरी विकास तथा नगर प्रशासन राज्य मन्त्री अग्निमित्र पलले दुर्गापुर स्थित केन्द्रीय यान्त्रिक अभियान्त्रिकी अनुसन्धान संस्थानको भ्रमण गर्नुभयो। राज्यमन्त्री अग्निमित्र पलले केन्द्रले प्रदान गरेको प्रविधिको उपयोग गर्न विगतको राज्य सरकार असफल भएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, पहिला मानिसहरूलाई केन्द्र सरकारले बङ्गाललाई वञ्चित गरिरहेको विश्वास गरिरहेको थियो, तर अब उनीहरूले डबल इन्जिन सरकारको आह्वानको पछाडिको औचित्य बुझेका छन्।
2: राज्यमन्त्री अग्निमित्र पलले भन्नुभयो,

0: सीएमईआरआई को आधुनिक प्रविधि राज्यमा संचित फोहोर र ठोस फोहोरको लामो समयदेखिको समस्यालाई सम्बोधन गर्न प्रयोग गरिनेछ। उहाँले बताए अनुसार प्लास्टिकको फोहोरबाट इन्धन उत्पादन गर्ने, जैविक फोहोरबाट मल बनाउने, सुकेका पातहरूबाट वैकल्पिक इन्धन दिने र भग्नावशेषबाट कम लागतको इँटा बनाउने जस्ता प्रविधिहरू विभिन्न नगरपालिका निकायहरूमा लागू गरिनेछ। उहाँले राज्य सरकारले पहिला केन्द्रको अनुसन्धान र प्रविधिलाई व्यवस्था गरेको भए पनि केन्द्र र राज्य बीचको समन्वय मार्फत आधुनिक फोहोर व्यवस्थापन प्रणाली विकास गर्न पहलहरू भइरहेको बताउनुभयो। राज्य सरकारले जग्गा प्रदान गर्नेछ, जबकि सीएमईआरआईले प्राविधिक विशेषज्ञता र आवश्यक सहयोग प्रदान गर्नेछ। उहाँले भन्नुभयो, यस प्रविधिको आधारमा पुरानो जम्मा भएको फोहोरको प्रशोधन केन्द्रहरू स्थापना गरिनेछ। यी केन्द्रहरूमा प्लास्टिक, धातु, जैविक र निर्माण फोहोरलाई छुट्याएर पुनः प्रयोग गरिनेछ। यो पहलले पर्यावरण प्रदूषण कम गर्ने अपेक्षा गरिएको छ र राजस्व उत्पन्न गर्ने अवसरहरू पनि सृजना गर्नेछ। सारण मंगर, आकाशवाणी समाचार, खरसाङ।
1: उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामिनाको सम्बन्धमा दर्ता गरिएको पहिलो एफआईआरमा 8 अभियुक्तहरूलाई पक्राउ गरेर न्यायिक हिरासतमा पठाएको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विशेष जाँच दल एसआईटीको सिफारिसपछि श्रीराम जन्मभूमि पुलिस थानामा यो एफआईआर दर्ता गरिएको थियो। ट्रस्ट सदस्य कृष्ण मोहनले उजुरी दर्ता गर्नुभएको थियो। एसआईटीले मंगलबार सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको थियो, त्यसपछि हिजो मुद्दा दर्ता गरिएको थियो। ट्रस्टले प्राप्त भेटी र दानको सम्बन्धमा चोरीको आरोप लागेपछि यो कुरा प्रकाशमा आएको थियो। यसैबीच राम मन्दिर ट्रस्टका महासचिव सम्पत राई अनि ट्रस्टी अनिल मिश्रले आफ्नो पदबाट राजीनामा दिएका छन्। आज आसुरा ए मुहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। हजरत इमाम हुसेन र उनका साथीहरूले सत्य र न्यायको समर्थन गर्न कर्बलामा आफ्नो जीवन बलिदान दिएका थिए। शहीदहरूको सम्झनामा आज ताजिया जुलुस निकालिएको थियो। कर्बलामा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न मजलिस र अन्य धार्मिक सभाहरू पनि आयोजना गरिँदैछ। यसरी नै दार्जिलिङ, खरसाङ अनि कालेबुङमा पनि मुस्लिम समुदायले आसुरा ए मुहरम पालन गरेको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका उपमुख्य कार्यपाल राजेश चवन सहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट विद्रोही बनेका 4 सभासदहरूले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। आज उपमुख्य कार्यपाल राजेश चौहानले जीटीएका मुख्य सचिव मार्फत राज्यका गृह तथा पहाडी मामिला मन्त्रालयमा आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराउनु भएको छ। यसरी नै मिरिक थर्बु डुपिन समष्टिका सभासद मिलेश राई, सुकेमाने भन्ज्याङ समष्टिका सभासद उदय देवन अनि टुङ सन्तमेरी समष्टिका सभासद नुरी शेर्पाले पनि आज आफ्नो पदबाट राजीनामा दिएका छन्। यी सभासदहरूले पार्टीभित्र आफूहरूको विचार नमिलेको कारण बताउँदै केही दिन अघि भागो प्रमुखबाट राजीनामा दिएका थिए। यसबाहेक आज नै 43 गुरुबथान समष्टिका सभासद रतन कुमार थापाले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। खरसाङ नगरपालिकाको सञ्चालनको लागि खरसाङ महकुमा शासकलाई सहयोग गर्न भारतीय जनता पार्टीको तर्फबाट 3 सहयोगीलाई प्रतिनिधिको रूपमा राखिएको छ। प्रतिनिधिहरू क्रमैली विनय प्रसाद, रामकृष्ण शर्मा र निशान्त सुनवार भएको जानकारी भारतीय जनता पार्टी खरसाङका प्रतिनिधिहरूले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बंकिम चन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस वर्ष वन्दे मातरमको 150 पूरा भएको अवसरमा राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने घोषणा गर्नुभएको छ। आज आसुरा ए मुहरम मनाइँदैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েব 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথমেই শুনবেন যোধা আকবর

0: भएको छ कृत्रिम बुद्धिमत्ता नवप्रवर्तन पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ फिफा फुटबल विश्वकप समूह एकको खेलमा नर्वेले आज अबेर राति फ्रान्ससँग खेल्नेछ समूह एकको अर्को खेलमा इराकले सेनेगलको सामना गर्नेछ दुवै खेलहरू बिहान 12:30 बजे शुरू हुने निर्धारित छन् पुरूष हकीमा भारतले आज लण्डनमा हुने एफआईएच प्रो लीगको अन्तिम खेलमा चेत प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ खेल राति 10:30 बजे शुरू हुन निर्धारित छ गृहमन्त्री अमित शाहले आज लागू औषधको खतराले राष्ट्रिय सुरक्षा सामाजिक स्थिरता आर्थिक हित र युवा तथा देशको भविष्यलाई खतरामा पारेको भन्दै लागू औषध विरूद्ध एकताबद्ध युद्धको आह्वान गर्नुभयो वहाँले यो युद्ध जित्न आध्यात्मिक नेताहरू युवाहरू र आमाहरूलाई एउटै मञ्चमा भेला हुन आग्रह गर्नुभयो
1: मेरा आप सबसे विनम्र आग्रह कि देश के आने वाले 100 वर्ष के भविष्य के लिए सभी सरकारों को एक साथ एक मंच पर आना होगा सभी विभागों को जनता को गाइड करने वाले संतों को भी जोड़ना पड़ेगा युवाओं को भी जोड़ना पड़ेगा और युवाओं पर घर में अपना रसूख रखने वाली हमारी मातृशक्ति को भी इसमें जोड़ना पड़ेगा तभी जाकर इस लड़ाई के खिलाफ हम पूर्णतया सफल हो सकते हैं
0: श्री शाहले नयाँ दिल्लीमा नार्को समन्वय केन्द्र एनसीओआरडीको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो वहाँले भन्नुभयो तथ्याङ्कले लागू औषध तस्करी विरूद्धको सरकारको अभियान निरन्तर प्रगति गरिरहेको देखाउँछ वहाँले लागू औषध अपराधसँग सम्बन्धित जानकारीको समयमै साझेदारीलाई सहज बनाउन लागू औषध नियन्त्रण ब्यूरो एनसीबीले धेरै अनलाइन पोर्टलहरू विकास गरेको बताउनुभयो बैठकको क्रममा गृहमन्त्रीले विभिन्न सरोकारवालाहरूसँग व्यापक परामर्श गरेर तयार पारिएको लागू औषध नियन्त्रण 2026-2029 सम्बन्धमा दृष्टिकोण पत्र पनि जारी गर्नुभयो उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको दुई दिने भ्रमणमा हुनुहुनेछ वहाँ भोलि बेंगलुरूमा नाथ प्रभु श्री क्याम्पेगौड़ाको 517 जन्म जयन्ती समारोहमा भाग लिनुहुनेछ श्री राधाकृष्णनले आइतबार राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना दिवस र बेंगलुरूमा लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रमको एक भागको रूपमा आयोजना हुने नशा मुक्त भारत सम्मेलनमा पनि भाग लिनुहुनेछ शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज भूटानका शिक्षा मन्त्री यिजाङ दे थापासित भेट गर्नुभयो सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री प्रधानले शिक्षकहरूको तालिम सीप र रोजगारी डिजिटल शिक्षा र एआई दिगो पर्यटन पारम्परिक चिकित्सा र समग्र कल्याणमा छलफल केन्द्रित भएको बताउनुभयो वहाँले भन्नुभयो दुवै देशले शिक्षा नवप्रवर्तन र क्षमता निर्माणका व्यापक मञ्चहरूमा सहकार्य गर्ने अपार सम्भावना छ दुवै मन्त्रीहरूले शिक्षा सीप र ज्ञान साझेदारीमा भारत भूटान सहयोगमा जोड़ दिनुभयो वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयललाई लण्डनमा आयोजित वार्षिक यूके इण्डिया पुरस्कारमा ब्रिटेन भारत सम्बन्धलाई उन्नत बनाउनमा असाधारण नेतृत्वका लागि विशेष पुरस्कारबाट सम्मानित गरिएको छ मन्त्रीले आज सामाजिक सञ्जाल पोस्ट मार्फत यो जानकारी साझा गर्दै भन्नुभयो यो सम्मान सरकार व्यवसाय शिक्षा संस्कृति र जीवन्त प्रवासी समुदायका ती सबै सेतु निर्माताहरूको हो जसले भारत ब्रिटेन सम्बन्धलाई सुदृढ पार्न जारी राखेका छन् केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले आज भन्नुभयो एआई अर्थात कृत्रिम बुद्धिमत्ता नवप्रवर्तन पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ नयाँ दिल्लीमा इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाद्वारा आयोजित एआई नवप्रवर्तन शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले विकसित भारतको संकल्पलाई साकार पार्न आधुनिक प्रविधि र नवप्रवर्तनले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो मीडियासँग कुरा गर्दै श्री सिंहले भन्नुभयो कृत्रिम बुद्धिमत्ताले विश्वभरका हरेक क्षेत्रलाई रूपान्तरण गर्न र व्यक्तिहरूको जीवनमा महत्वपूर्ण तरिकाले प्रभाव पार्न तयार छ
2: आने वाले समय में टूर ऑपरेटर्स की भूमिका को ट्रैवल गाइड की भूमिका को डेस्टिनेशन सिलेक्शन की भूमिका में आर्टिफिशियल इंटेलिजेंस अभी से बहुत बड़ा रोल प्ले करने लगी है भारत जैसा देश जिसकी 10,000 साल से भी ज्यादा की पुरानी

0: कंटिन्यूटी की सभ्यता है। हम अपने सभ्यगत यात्रा को दुनिया के पर्यटकों को आकर्षित करने के लिए AI बेस्ड कंटेंट बना करके उनको आकर्षित कर सकते हैं, उनके बेहतर अनुभव दे सकते हैं।
1: विदेश मंत्री डॉ एस जयशंकरले आज नयाँ दिल्लीमा विभिन्न युरोपेली देशका पत्रकारहरूको समूहसँग अन्तर्क्रिया गर्नुभयो। वहाँले उनीहरूसँग भारतमा भइरहेका गहन परिवर्तनहरू, विश्वको वर्तमान उतार चढ़ावको अवस्था र भारत र युरोप बीचको बढ़दो सम्बन्धहरूबारे कुराकानी गर्नुभयो। कोलकाताको तारातला भवन भत्किँदा मृत्यु हुनेको संख्या बढ़ेको छ। घाइतेहरूको कोलकाताको SSKM अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्य अझै जारी छ। यस घटनामा पुलिसले एक सरकारी अधिकारी सहित छ जनालाई पक्राउ गरेको छ। राज्य सरकारले हिजो घटनाको अनुसन्धान गर्न विशेष जाँच समिति SIT गठन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउनेहरूका आफन्तहरूलाई 2-2 लाख रूपियाँ र घाइतेहरूलाई 50-50 हजार रूपियाँ दिने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मृत्यु हुनेहरूका आफन्तलाई 10-10 लाख रूपियाँ र घाइतेहरूलाई 1-1 लाख रूपियाँ दिने घोषणा गरेका छन्। फीफा फुटबल विश्वकप समूह एकको खेलमा नर्वेले आज अबेर राति फ्रान्ससँग खेल्नेछ।